0: सैन्य नीति भी इस समझौते को देखकर बदलनी पड़ सकती है। समझौता ये है कि तीनों देशों में से किसी एक देश पर हमला हुआ तो वो तीनों देशों पर हमला माना जाएगा और तीनों मिलकर उसका जवाब देंगे। इस समझौते को लेकर दिलचस्प बात यह है कि सऊदी अरब और पाकिस्तान में तो रक्षा समझौता पहले से ही है, अब तुर्की भी इसमें शामिल हो गया है। सवाल ये है कि क्या पाकिस्तान इस समझौते में तुर्कियों को भी शामिल करना चाहता था? भारत के हाथों हर युद्ध और अब ऑपरेशन सिंदूर में मुंह खाने के बाद पाकिस्तान लगातार अपने सैन्य सहयोग का दायरा बढ़ाने में लगा हुआ है। वो इकलौता ऐसा मुस्लिम देश है जिसके पास परमाणु हथियार है। सऊदी अरब के पास वित्तीय ताकत है तो तुर्की नाटो का सदस्य भी है और उसके पास एक ताकतवर रक्षा उद्योग है। समझौते के तहत तीनों देश आपस में रक्षा सहयोग बढ़ाएंगे। इसके लिए संयुक्त सैन्य ट्रेनिंग, सुरक्षा से जुड़ी जानकारी साझा करने और सुरक्षा तालमेल बढ़ाने पर काम किया जाएगा।
1: در رابطه با همسایگان ما خیلی از مشکلاتمون حل کردیم، خیلی بهتر شده. حالا این جنگی که الان شکل گرفته، اسرائیل و آمریکا دنبال اینن که کشورهای خلیج فارس رو متحد کنن علیه ما و داریم تلاش میکنیم که اتفاق رخ نده. البته یه چالشی در داخل داریم چون نگاه‌های مختلفی باز داریم و طبیعتاً آمریکا هم داره از این وضعیت سوء استفاده میکنه، اسرائیل داره سوء استفاده میکنه. من باور و اعتقادم اینه، خب گفتمم.
0: ایران کی سنسد کی راشتریه سرکشا اور ویدیش نیتی سمیتی کے سدسے ابراہیم رجائی نے اس سمجھوتے کی آلوچنا کی ہے۔ انہوں نے کہا ہے کہ سعودی عرب کو یہ سمجھ لینا چاہیے کہ ترکیے اور پاکستان کے ساتھ کیا گیا کوئی کاغذی سمجھوتا اسے سرکشا نہیں دے گا۔ آج تک پیو
2: وقت ہو چلا ہے چھوٹے سے بریک کا، خبروں کا سلسلہ جاری ہے، آپ دیکھتے رہیے آج تک۔

0: और अब ऑपरेशन सिंदूर में मुंह खाने के बाद पाकिस्तान लगातार अपने सैन्य सहयोग का दायरा बढ़ाने में लगा हुआ है। वो इकलौता ऐसा मुस्लिम देश है जिसके पास परमाणु हथियार है। सऊदी अरब के पास वित्तीय ताकत है तो तुर्की नाटो का सदस्य भी है और उसके पास एक ताकतवर रक्षा उद्योग है। समझौते के तहत तीनों देश आपस में रक्षा सहयोग बढ़ाएंगे। इसके लिए संयुक्त सैन्य ट्रेनिंग, सुरक्षा से जुड़ी जानकारी साझा करने और सुरक्षा तालमेल बढ़ाने पर काम किया जाएगा।
1: در رابطه با همسایگان ما خیلی از مشکلاتمون حل کردیم. خیلی بهتر شده. حالا این جنگی که الان شکل گرفته، اسرائیل و آمریکا دنبال اینن که کشورهای خلیج فارس رو متحد کنند علیه ما و داریم تلاش میکنیم که اتفاق رخ نده. البته یه چالشی در داخل داریم چون نگاه‌های مختلفی باز داریم و طبیعتاً آمریکا هم داره از این وضعیت سوء استفاده میکنه، اسرائیل داره سوء استفاده میکنه. من باور و اعتقادم اینه. خب گفتمم
0: ایران کی سنسد کی راشتریه سرکشا اور ویدیش نیتی سمیتی کے سدسے ابراہیم رجائی نے اس سمجھوتے کی آلوچنا کی ہے۔ انہوں نے کہا ہے کہ سعودی عرب کو یہ سمجھ لینا چاہیے کہ ترکیے اور پاکستان کے ساتھ کیا گیا کوئی کاغذی سمجھوتا اسے سرکشا نہیں دے گا۔ آج تک پیو
2: وقت ہو چلا ہے چھوٹے سے بریک کا، خبروں کا سلسلہ جاری ہے، آپ دیکھتے رہیے آج تک۔